अब त्यो डिलतिर गएर यसो गंगाजीको दर्शन गरेर चाहिँ आउनु पर्यो भनेर भन्ने त्यस्ता किसिमको चाहिँ विचार गरेर अनिखेरि त्यहाँ गएर यसो दर्शन मात्रै गरेर आइयो भने पनि अनिखेरि दर्शनले के गर्छ भनेछ भने पापनाश गर्छ दर्शन पापनाशनम अनि होइन अब उही नै जाउँ न अनि सकेसम्म नहौ नभए पनि यसो मुख सुख धौँ गरौँ पानी कुल्ला गरौँ अनिखेरि त्यस्तै गरेर आउँ भनेर गङ्गाजीमा गएर चुम्बन महारथे पाएको होइन अब त्यसरी जो उतापट्टि पानी चुम्बन गऱ्यौँ मुख कुल्ला गऱ्यौँ अब त्यस्तै उस्तै मात्रै गऱ्यौँ भने बाँकी रहेका पापहरू त्यहाँ जान्छन् होइन आइ त हालियो लहरू त नुहाउनको खातिरमा त कत्रो बिटो पैसा खर्च गरेर उहाँ कहाँ कहाँ पो पुगिया हुन्छौँ त हामी नुहाउन ल नुहाउनलाई नजिकको गङ्गाजीमा हामी मुख फोकलेर आउन सक्दैनौँ हामीहरू जो नुहो उतापट्टि जो धेरै टाढाको नदीमा नुहाउन भनेर त्यत्रो पैसा खर्च गरेर जान्छौँ नजिकको तिर्थै होला महाराज हेर्नुहोस् त्यस हेतुले गर्दा त आइ त हाल्यौँ हाम्रो यो गङ्गाजीमा यसरी आयौँ भनेदेखि अनिखेरि हामीले त स्नानै गरेर जाउँ न त भनेर त्यहाँबाट कपडा सपडा खोलेर बडो कायदा सासले गरिकन बत्लग मतलब गजबले स्नान गऱ्यौँ भनेदेखि हामीहरूले त एकदम स्नान गरिकन अनिखेरि हामीहरूको जुन हो उतापट्टि सम्पूर्ण पाप नाश भएर मुक्ति गतिमा प्राप्ति भएर चाहिँ जान्छौँ हे महाराज हेर्नुहोस् त्यस्ता किसिमले गरिकन गर्नुपर्छ गङ्गाजी गङ्गाजी भनेको जो ठुली छ ठुली छ गङ्गाजी सानी छैन हेर्नुहोस् अनिखेरि अब उतापट्टि अब तेजमा चाहिँ को हो त भने छ सूर्यनारायण सूर्यनारायण जति तेजिलो चिज के छ त हजुर केही पनि छैन सूर्यनारायण जति जो तेजिलो अलिखेरि अब केही पनि छैन अलिखेरि तेजमा सूर्यनारायण हेर्नु त अब उहाँ कहाँ उदाउनु भएको छ कहाँ रहनु भएको छ हामीले यहाँ यति तल यहाँ पनि जो उहाँको जो तेजहरू खप्न नसकेका छौँ त्यो कुनै बेलामा त्यस्तो ल त्यस्तो तेजिलो चिज हो महाराज अब सूर्यमा त्यस्ता किसिमको जो तेजको शक्ति छ हरेक किसिमको जो शक्ति छ मा अब उतापट्टि जो शस्त्रहरूमा के त भनेको छ भने वज्र शस्त्रहरूमा शस्त्रमा जो वज्र त्यस्ता किसिमको जुन त्यो तेजिलो हुन्छ हे महाराज हेर्नुहोस् त्यहाँबाट ल अब उतापट्टि त्यो वज्र लागे भनेर भन्छन् नि त अनि त्यसलाई वज्रले हान्नले भनेर भन्छन् अनिखेरि अब कसैको ठेगो पनि त्यस्तो हुन्छ महाराज हेर्नुहोस् अनिखेरि त्यस्तो जो श्राप कसैले पनि गर्नु हुँदैन है अनिखेरि यो वज्र लाग्नु यस्तो नराम्रो उता केही चोट घाउ लाग्नु हरेक किसिमको हतियारहरू जो लाग्नु यो राम्रो कुरो छैन अनिखेरि अनिखेरि जब त्यस्तो जो वज्र भन्ने चाहिँ त्यस्तो जो अनिखेरि ठुलो जो तेजिलो चिज हो अनिखेरि शस्त्र अस्त्रहरू भन्छ वज्र जति ठुलो तेजिलो अरू कुनै पनि छैन महाराज हेर्नुहोस् अनिखेरि उतापट्टि जो धातुहरूमा के हो त भने छैन भने सुन ल हेर्नु त अनिखेरि सुन धातु त्यति ठुलो र अहिले अब यस्तो जुन हो मानिसहरूलाई जो यति महगी भएको छ तापनि तर सुन न लगाइकन भएकै छैन जति सुकै महँगो भए पनि अलिकति त्यसरी जो सुन लगाउनै पर्ने सुन अनि नलगाइकन नहुने अलिकति त्यस्तो पो छ अलिकति जो अब धातुहरूमध्येमा सुन अनि त्यस्तो जो उतापट्टि शक्ति भएको चाहिँ छ महाराज सुनमा सो शक्ति छ ओहो लाउनले फलानाले त हेर्नुहोस् अनि अब एउटा सुनको लागि मात्रै अब केही ल्याउनै पो सकेनछन् त ल हेर त भनेर पनि मान्छेले खिस्याउँछन् पनि हो पनि अब नलागेका खण्डमा त्यसो भन्छन् पनि भन्नु पनि पर्छ अनिखेरि तर जे होस् अब आफूले दुःखम सुखम जे जसोरी भने पनि त अनिखेरि अलिकति जो चल चल्ती अनुसारमा त जो चल्नै पर्छ ए महाराज हेर्नुहोस् अलिखेरि अब त्यस्तो हो अनिखेरि अब धातुहरूमध्येमा सुन त्यसरी जो शक्ति भएको छ अनिखेरि वैष्णवहरूमध्येमा को त भने छैन रुद्र रुद्र भनेको जो शिवजी हुन् शिवजी भन्नु र रुद्र भन्नु त एउटै हुन् अनिखेरि अब उतापट्टि अप्ठ्यारो कामसम्म त्यसलाई जो सफल पार्नु परेछ भने रौद्र रूप रौद्र भनेको के हो रुद्र भनेको डर लाग्दो अनि त्यस्ता किसिमको रूप धारण गर्ने अनि रहेन छ अब ठिकै छ भनेदेखि शिवहरू महाराज हेर्नुहोस् त्यस्तै हेतुले वैष्णवहरू मध्येमा अनिखेरि रुद्र त्यति जो ठुलो हुनुहुन्छ महाराज त्यस्तो जो शक्तिवान हुनुहुन्छ अनिखेरि अब रत्नहरू मध्येमा के हो त भने छैन भने कस्तुमणि कस्तुमणि त्यस्तो त्यस्ता किसिमको जुन हो अनिखेरि शक्ति छ कस्तुमणिमा महाराज हेर्नुहोस् अनिखेरि अब त्यस्तो जो मणि अनिखेरि जब त्यस्तो छ ए महाराज हेर्नुहोस् अनिखेरि फुलमा के हो त भने छैन भने कमल कमलको फुल त्यस्तो जो शक्ति छ महाराज हेर्नुहोस् बास्ना कति सरल र हरेक किसिमको जो बास्ना अनिखेरि जुनसुकै फुलमा पनि जुन बास्ना निर्गन्धा इव किम सुका भनेर भन्छ एउटा पलाकको फुल बाख्ना आउँदैन है भनिएको छ यो श्लोकले नत्र अरू जुनसुकै जो फुल फलहरूमा पनि जो शक्ति छ महाराज बास्ना आउँछ अनि त्यसमध्येमा पनि सबैभन्दाको

पीठो शक्ति के कमल को फूल में महाराज जैसे फूल में कमल कमल को जो शक्ति अंदर अब जस्त जो तलाव में खोज भले मानसरोवर मानसरोवर नाम को जो तलाव किसम को जो शक्ति महाराज हरेक किसम का जो उत्तर दर्शनार्थी उत्तापटि भक्तजन अरेक किसम के गए स्नान कर दर्शन कर विभिन्न विभिन्न किसम के करते मानसरोवर तलाव अभी महीना में कौन हो तो भले चैत्र महीना भाई महीना में जो चैत्र महीना अभी अब उत्तापटि अब नक्षत्र में के हो तो भले चंद्रमा अब चंद्रमा कसरी ठूल भाई शक्ति युवाला कसरी भे तर सब उतो में तातो भी छैन चीसो में चीसो भी छैन अंधारो भी छैन समझी एकदम चह टह मटह तेरी चुनो उजालो भइराखेको छ अब त्यस्तो छ अब त्यस्तो भइसकेपछि अनिखेरि उतापटि जब त्यस्तो किसिमले गरिकन उतापटि त्यो भएको कारणले गर्दाखेरिमा अनिखेरि उहाँको जो शक्ति त्यस्तो छ महाराज भन्नुहोस् अब पुराणमा के हो त मानिसहरूलाई भने महाभारत अनिखेरि महाभारतमा के अलिअलि कुरा छ भन्ने कुरा के सीमा हुन्छ र 18 पर्व महाभारत हेर्नु 1.25 लाख छ त्यो सबै जुनसुकै पुराणहरूमा पनि अनिखेरि अब महाभारत जति ठुलो पुराण स्कन्द पुराण पनि होइन स्कन्द पुराण त 81,100 श्लोकले परिपूर्ण भएको मात्रै हो भनेदेखि त्यो त 1.25 लाखको छ त हजुर महाभारत महाभारत जति ठुलो पुराणहरू कोही पनि छैन अनिखेरि अब त्यो जति ठुलो हो अनिखेरि अब त्यति नै जो उतापट्टि के हुन्छ शक्ति ठुलो हुन्छ शक्ति भन्नु र ज्ञान भन्नु एउटै किसिमको कुरा हो महाराज हेर्नुहोस् जब त्यस्तो किसिमले गरिकन महाभारत महाराज हेर्नुहोस् अनिखेरि अब वेदमा कुन हो त भनिसक्यो भने सामवेद वेदमा सामवेद किसिमको जुन ठुलो छ अनिखेरि अब उतापट्टि सामवेदमा हरेक किसिमको जुन मन्त्र छन् तन्त्र छन् हरेक छन् विभिन्न छन् अनिखेरि त्यस्ता किसिमका विभिन्न विभिन्न किसिमका जो कुराहरू हुन्छन् यो महाराज हेर्नुहोस् अनिखेरि अब जस्तै जे सुकै पनि अनिखेरि त्यसरी जो ठुलो भइराखेको छ हे महाराज हेर्नुहोस् जब त्यति भयो त्यति भइसकेपछि उपरान्त अब यतापट्टि के भइराखेको छ त भन्ने सल्लाह भनेदेखि जस्तै जुन त्यसरी जुन शक्ति नभएको चिज केही पनि हुँदैन है जुन सुकैमा पनि जो शक्ति हुन्छ भनेर त्यसरी जो शक्तिको त्यो व्याख्याहरू यतापट्टि चाहिँ बताइँदैछ महाराज हेर्नुहोस् जब त्यसरी जो त्यस्तो भयो त्यति भइसकेपछि उपरान्त त अब यतापट्टि कस्तो त भन्ने सल्लाह भनेदेखि अनि जुन सुकैमा पनि जब त्यसरी जो शक्तिहरू उता जो शक्तिको जो व्याख्याहरू त्यसरी भइराखेकै छ हे महाराज हेर्नुहोस् अनि अब कस्तो भनिबसिरहेको छ त भनिबसेलाई भनेदेखि अब जस्तै अब वेदमा अब तपाईँ सामवेद भनेर भनियो अनिखेरि अब जुन सामवेद कस्तो छ त भनिबसेलाई भने जस्तै 1875 श्लोकले परिपूर्ण भएको छ सामवेद ल्याएर त अब ऋग्वेदमा कति छ अनिखेरि 10,579 श्लोकले परिपूर्ण भइराखेको छ ऋग्वेद सबैभन्दाको जो ठूलो ऋग्वेद महाराज हेर्नुहोस् जब त्यस्तो भइसकेपछि अब यजुर्वेद अहिले हामीले यहाँ सनातनमा जो पढिराखेको धेरै जस्तो जो पढ्ने वेद के हो यजुर्वेद यसमा कति छ भन्ने मसला भने 1975 श्लोक छ यहाँहरूले टिप्न सक्नुहुन्छ हेर्नुहोस् म फेरि बताइदिन्छु ऋग्वेदमा जो 10,599 श्लोक 899 जो श्लोकले परिपूर्ण भइरहेको छ 10,599 श्लोकले परिपूर्ण भइरहेको छ अरे भने अनि अब यजुर्वेदमा 1975 श्लोक छ त्यस्तै नै अब यो सामवेद यो अहिले सामवेदको जो व्याख्याहरू गरिँदैछ अब त्यो सामवेदमा 1875 श्लोकले परिपूर्ण भइरहेको छ महाराज हेर्नुहोस् अब यस्तै किसिमले गरिकन उतापट्टि के भयो त भन्ने मसला भने अथर्व वेदमा अनि जस्तै 5,977 श्लोकले परिपूर्ण भइरहेको छ अथर्व वेद यस्ता यस्ता किसिमले गरिकन उतापट्टि जब त्यस्तो भइरहेकै छ हे महाराज हेर्नुहोस् यस्तो जुन हो सामवेद अब 1875 श्लोकले परिपूर्ण भइरहेको अनिखेरि जो सामवेद अनि ल अब त्यो सानो भनेर मात्र हुँदैन त ल हेर त अब शक्ति भएको हुनुपर्छ नि त हजुर जस्तै अब अरू कता कत्र जो चिजहरू हुन्छन्
अनिखेरि तिनमा शक्तिको कमजोर होला त मरिचको दानु त्यति सानो छ त पनि अनिखेरि त एउटै दानु मात्रै हजुर हामीले टोकौँ त त्यसले कस्तो पार्दछ हजुर हामीले साह्रै एकदम हामीहरूलाई जो ठुलो बाधा पार्छ त्यस कारणले गर्दाखेरि साना चिजलाई हेला नगर जुनसुकै पनि यो सानो हो भनेर हामीले अपमान्यता त्यो गर्नु हुँदैन अलिखेरि त्यस्तै नै जो वेदमा पनि लहरू त अलिखेरि अब 1875 श्लोकले परिपूर्ण भइरहेको जो सामेल यो सामेल ठुलो अब त्यसमा अरू को त भनेछलाई भने इन्द्रियमा को ठुलो त भनेछलाई भने मन ओहो अनि ल अब मलाई त जो यो त मनै परेन नि लहर त ओहो कस्तो मन पर्यो भने मलाई त चपट्ट मन पो पर्यो ल अब उतापट्टि मन पर्दा चपट्ट मन पर्यो अनिखेरि नपर्दा मनै परेन मलाई त अब के गर्नु अनिखेरि अब ठिक त हो त नि अब राम्रो त हो त नि मन परेन त भनेर भन्छौ हामीलाई जो इन्द्रियहरू मध्येमा मन जति जो ठुलो केही पनि होइन यो मन जति छिटो हिँड्ने चिज केही पनि छैन संसारमा यस्ता यस्ता किसिमको जो कुरोहरू छ महाराज अब यो सबैमा जो शक्तिहरू छ अनिखेरि अब जति हामीले यो पहिला जो व्याख्या गर्यौं अब सबैभन्दा पहिलाको चाहिँ ओमकार त्यहाँबाट त्यो पारिजातको भेषे त्यहाँबाट अनिखेरि उतापट्टि कामधेनु गाईहरू भए त्यहाँबाट शेषनागहरू भए गडुरहरू भए जस्तै जो विष्णु हुनुभयो ब्राह्मणहरू भए न गङ्गाजीहरू हुनुभयो सूर्यनारायणहरू भए वज्रहरू भए जस्तै जो सुन धातुहरू भयो त्यस्तै जो रुद्र शिवजीहरू हुनुभयो अनिखेरि कस्तो मणिहरू भयो कमलको फुलहरू भयो त्यस्तै जो अनि मानसरोवर नामहरूको जो तलावहरू भयो त्यहाँबाट चैत्र महिनाहरू भयो अनिखेरि चन्द्रमा हुनुभयो अनिखेरि जस्तै महाभारत महाभारत साम्वेद इन्द्रियमा महान यस्ता यस्ता किसिमका यी सम्पूर्णमा जो शक्ति छन् यो त जो शक्तिले परिपूर्ण भएका चिजहरू छन् महाराज अब हजुर हामीले यस्ता यस्ता किसिमका जो शक्तिका चिजहरू हामीहरूले जो अनिखेरि उतापट्टि हामीहरूले जो लिनुपर्दछ महाराज कोही ठाउँमा कुनै शक्तिको आवश्यकता छ कोही ठाउँमा कुनै शक्तिको आवश्यकता छ अनि एउटा शक्तिको जो आवश्यकता परिराखेकै हुन्छ महाराज अब त्यो शक्ति हामीले त्यो प्रयोग गर्यौँ भनेदेखि त्यसले ठुलो ठुलो काम गर्छ यो सौनाका आदि नामको 88,000 ऋषिहरू हो भनिकन 88,000 ऋषिहरूलाई गुरु सुतजीले बताउनु भएको जुन किसिमको जो कथाहरू हुन् सोही नै कथाहरू ल्याइकन अनि सौन काजीले सुत पौराणले बताउनु भयो अनि राजा जन्मेजयलाई पैसा पनि पाइने नभएको गुरुले बताउनु भयो अनि सोहिनी कथाहरू ल्याएर अनि जुन सोहिनी कथाहरू ल्याएर अरे हजुर उतापट्टि हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो अब यो कथाले चाहिँ धर्मको धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मेलो स्मरणहरू बढ्ने र अडैया शनिश्वरहरू शान्ति हुन् साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन् अनि उल्का भ्रमरी शान्ति हुन् राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् अनि सुन उतापट्टि राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन हो शुभकामना शुभ आशीर्वादहरू अनिखेरि गर्दै यो के हो त भनेछ भनेदेखि यो हरिवंश पुराण ए हरिवंश प्रभुको यो अध्ययन गरिकन यथावती विस्तार गरियो देवकी सुत गोविन्द वासुदेव जगतपते रक्षम यस्तनयम कृष्ण त्वमहम शरण गत देवकी सुत गोविन्द वासुदेव जगतपते दैव यस्तनयम कृष्ण त्वमहम शरण गत नारायण ओम श्री कृष्णार्पणम्।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: मेरो घर ठेगाना यस प्रकार छ, सैलुङ छोरी गाविस वडा नम्बर 6 गंगबहादुर खड्का। म एउटा शिलाख भन्न चाहन्छु। धर्छु छार समुन्द्र जसजय भन्ने इरादा धरे, श्रीरामको चरण रविन्द्र मनले अत्यन्त चिन्तन गरी, भन्छन् वीरहरूलाई ताई हनुमान हे वीर हो पतरे, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला देवेर देव जसको खर्कै छ हातमा पनि, पर्ख्याल्छन् तिनीहरू कामा भगवती बहिनीहरू के भने, दुखित भई गजधुमेको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भए र भक्तहरू चाहिँ पुग्छन् पदम पदमा, गाई धाव विषय किरिन् यति भनी सजन जाउन् रीति गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर उतर्छन् धरी, गाई धाव विषय गिरिन् यति भनी सजन जाउन् रीत गरी, जित्छन् स्वरूतले त भक्त दुःखमा पर्द उतर्छन् धरी। प्रभाव यस्तो जानी जगत जननीको ताप गर्न लाग्नुभयो, लीला गर्नुभयो शेषो मुतिजुका कोबाट पैदा भए, नन्दैका कुरालाई उजाल गरिदिने भक्तै उपर प्रेमधरी, कंसैले पनि मार्नको मन गरी हातमा उठायो जसै, विदुको शरीर धारी गगनमा उड्नु भयो झर तसै, माला दिवेर देवस्र जसको खर्कै छतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भने, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, पापले मुक्त भएर भक्तहरू चाहिँ पुग्छन् परम पदमा, मालिक चौध भनी जो भगवती बहिनीहरू के भनी, दुखित भई गजमको चरणको ध्यान गर्दछन् जो यहाँ, मुक्ति नाम धरी सकिन घरीमा पस्ने बखतमा पनि, पर्ख्या छन् लोकमा भगवती बहिनीहरू के भने, भर्मनको करुणा बुझेर ऋषिले बिन्ती गरे यो तसै, भर्मन हुन् शुभ शुभ शुभ सबै सुनि रहन्छु कछो, बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछ, आउला जब यो कलि बखतमा पर्ने दुराचार भए, गर्ने छन् सब पाप अनेक तरहका निष्कमतीमा गए, साँचो बात गरैनन्को अरूकै निन्दा त गर्नन् पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनी, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, सुद्रथे तप सेवोई रहनन् बर्मन शरीका बरो, जाति धर्म रहैनन् क्षेत्रीहरूमा जो छन् यिनी चार, भर्मन भइकन बेत बेचिरहनन् कोही फरुन् त पनि, धन ठुलो पनि छ भने सहज धन आर्जन गरौँला भने, कामका चाकर झै भएर रहनन् स्त्रीलाई देउतै सरी, मान्नन् पितृ र मात्रलाई बुझी खुब शत्रु सरीका गरी, यस्ता नष्ट कसरी मुक्त त हुनन् संसार सागर तरे। जय होस्। यति यो चाहिँ कलिधर्मको शिलाको।
2: कालिन्चो गाउँपालिका वार्ड नम्बर 4 को कमल प्रसाद घिमिरे हुँ। म 80 वर्षको उमेरमा सैलुङ एफएममा यसो मैले जानेको दुई चारवटा शब्द गीत भजन भन्न म आएको। पुण्य भूमि जम्मू दीप भगवतीको राजा, पुण्य भूमि जम्मू दीप भगवतीको राजा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, नेपाल हाम्रो कति राम्रो एसियाको माझा, भगवतीले भोग खान्छन् यही शरद कालमा, भगवतीले भोग खान्छन् यही शरद कालमा, संसारी जीवन जाति पार्छन् माया जालमा, दसैँ आयो जान्

पल्ला घरा कार्तन बो का खासी ओल्ला घरा पल्ला घरा बो कार्तन बो का खासी गरी पका छोरा छोरी रुन्छन् दैला बसी गरी पका छोरा छोरी रुन्छन् दैला बसी ओल्ला घरा पल्ला घरा गर्छन् सोली डोली बुढी पनि भन्छे उता मलाई पनि ल्याइदिनु छ मखमलको चोली यस्तो कस्तो दैव र कस्तो कर्म रहेछ हरे दुखी जीवन बिताउन भोगारो दुखी जीवन बिताउन होगारो दुखी जीवन बिताउन होगारो 2010 साल लौ जेठाको महिना 15 गते गएको थियो शुक्रबारको दिन 15 गते गएको थियो शुक्रबारको दिन चढ्यो नि हिमाल चुचुरा चढ्यो नि हिमाल चुचुरा हाम्रो टेन्जन स्यार बाले चढ्यो नि हिमाल चुचुरा

को पहिलो पाला नेपाला माही मालामा चढेको पहिलो पाला नेपाला माही मालामा चढेको

एक त्यंजन शर्वा हिमाला माचारी काना एक त्यंजन शर्वा हिमाला माचारी काना एक चोरी मारी दिना नए सुन गयो मसुन खानु भयो धार्मी थे तिमी अपराधी पो हुन गए उजल मेरो वर्थ गयो बालिका वचन सुनेर रिसले थक्छस् त बोल्छस् कति बाली हो भनेर गर्गत नगर साँच्चै त होस् दूर माथि पापको डर रति गर्न राखी तैले खुस भई बुवारी हरी त्यही पाप अहिले तँलाई प्रकट हुन गयो त्यही पापले पो भरिस धर्मै थापन गर्नलाई मैले अवतार मैले लिए धर्मै जाने अधर्मको मत हुँदा तैलाई मारिदिए बेसिंहासनमा बसी बिरहरू राखी सभा खुब गरी लाग्यो भन्न म मर्छु हेर बिरहो रामको अगाडि परि राम नारायण हुन अवश्य बुझियो चौधै भुवनका धनी मानिसको अवतार लिए प्रभु भने मैलाई मर्नै भनी राजा अनरञ्ज सूर्य कुलमा कोही एक महात्मा थिए मैले व्यर्थ बिरु गरेर पछि पो सरप तिनीले दिए मेरै वंश महा अवश्य अवतार नारायणैले लेलाल तेरो राक्षसी वंश नाश गरी तहाँ तैलाई मारिदेलान हे रामचन्द्र अयोग्य हो तर पनि तिम्रा प्रभावले गरी सीता त्याग्न तयार बन्दछु बता आद्य शिरो परधारी अर्काका कपडा जुत्ताहरू पनि हुँदैन हाइलाउनु नाप्नु ठिक हुँदैन खाली दृजले निर्लज्ज गीत गाउनु चिसो वस्त्र लगाई चट्ट सुतनु जुठो भई शिर छुनु सङ्गीनमा बसी भोजन आदि गरनु दु जुठो भई चल्दिनु यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमाथि सब काम छोड नभनु विद्वानहरू भन्दछन् ब्रह्माजी शिवजी र विष्णु भगवान जो हुन् जगतका धनी गर्छन् सृष्टि र नाश यो सकलको यस्तो काम गरेर ब्राह्मणहरू कुल भ्रष्ट नै गर्दछन् तसमति सब काम छोडन भनी विद्वानहरू भन्दछन् राम राम हे दुनियाँ अचम्म सुनिया बाँदरले गाई दुया ढुङ्ग्रो पोखी गया दुधै लडी गया सिलगढी पहिरो गया हे कृष्ण सारै आपत पार्यो मलाई सारै विपत पार्यो मलाई दुशासनले सारी ताल्यो शकुनीले कुट्यो दुशासनले सारी तान्यो शकुनीले कुट्यो

तथु थारु समुद्र आज सहज यी भन्ने इधारा धरी श्री राम का चरण र बिन्द मनले अत्यन्त चिन्तन गरी भन्छन् वीरहरूलाई त्यही हनुमान हे विरह पारतरी सीताजी कन भेट्दछु म अहिले जान्छु बड भेट गरी पापी जन पनि रामका शरणले संसार पातहरू छ त उनकै काम निमित्त औडी सगली जान्छु दुतै हौ म त क्याडर छार समुद्र तर सहजै पन्छु लङ्का भनी चारै पाउ जमिन विषे घसी कुदे हेर्दै तमासा पनि दक्षिण तर्फ गरी कल कुद्न बस्दा उप नजर दिएका दुई पाउ घस्ता सोझो गराई कल घाटी कुदे जसैता वायु शरी हुन गए हनुमन्त सैता आकाशमार गरी कुदेर हनुमान उत्तेति आकाशमा सीताजी कन भेटी फर्कन फेर रामचन्द्रका पासमा पुग्ने अकल बल छैन यिनको बुझौ सबै बल भनी इन्द्रादीहरूले खटाई सुरसा जल्दी पठाए पनि जल्दी गई सुरसा अघिल्तिर बसिन् सामने हनुमानका क्या भन्छन् हनुमान भनेर खुसी भई कुरा गरिन् खानका भोकी भेदन कि म खोजी हिर्दथी क्या खवाहरा भनी पाइ बल यहाँ मिली त तिमी एक साह्रै भई खुस पनि

सीताजी कल भेटी फर्काउला र फेर हामका हजुरमा गई विस्तार बिन्ती गरेर आइपसौला तिम्रो आहार भई। यति बात सुनि भन्न चिन्ती सुरसा मेरा मुखैमा पसी निस्कि जाऊ नै भने म बलले पक्रेर दरा घसी। भोकी मैलिँदा उरिन त कपाल खोरे कि केसा बुसाई लट्टा मात्र परे कि खाली भूमिमा रुँदै बसे कि तसाई। राम चित्त दिए रामहरू बढिया मानेर सीता कहाँ झन्ने नि मतलब लिई खडी भैनी पक्रेर गई महा। एक दिन हनुमान म चित्रकूटमा रामका नजिकमा थिया

0: एघाइह म चुमरलाई टर्दैन काल केही गरी मलाई सकभर बासी उपाय गरौला उपाय केही नभए अवश्य मरौला हस्त धन्यवाद
1: राजे पालन गर्दै हरिचन्द्रजी।

जय परमा सन मारी राजा बाछे ध्यान